0: دراز کے علاقے ہیں وہ تو دلی سے بہت دور محسوس کرتے تھے. جیسے میں اروناچل پردیش سے آتا ہوں, اروناچل کے لوگ دلی جانے کے لیے بھی سوچنا پڑتا تھا اور دلی والے بھی نہیں آتے تھے, اگر آتے تو بھی مہمان کی طرح آتے ہیں. آج کل تو چاہے لداخ ہو, چاہے میزورم ہو, اروناچل پردیش ہو, سب جگہ ٹرین سے کنیکٹ ہو گئے ہیں, ایئرپورٹ سے سب کو کنیکٹ کیا گیا ہے اور ٹنل بن رہے ہیں, نئے نئے پریوجنائیں, ہائی وے کتنا بن گیا ہے. جو ایک انچ ہائی وے نہیں بنے تھے 12 سال پہلے, آج وہاں چکاچک ہائی وے بن گئے ہیں, لوگ آرام سے گاڑی لے کر کے آنا جانا ہو رہا ہے. گاؤں گاؤں موبائل ٹیلی فون پہنچ گئے ہیں, وہ بھی اتنا سستا ہے ڈیٹا کہ آپ آرام سے ایک بار آپ نے اپنا ڈیٹا لوڈ کر لیا, پھر آرام سے بات کرو, آپ انٹرنیٹ میں کام کرو. اس زمانے میں تو فون کرنے کے لیے بھی کتنا چنتا کرتا تھا کہ اس کا جو بل آتے تھے. تو آج کل تو ڈیٹا بھی دنیا میں سب سے زیادہ سستا بھارت میں ہے موبائل.
1: لیکن اس کا فائدہ ہے یا نقصان, ہر گاؤں میں بچہ کنٹینٹ کریئٹر بنا ہوا ہے؟
0: وہ تو وشے الگ ہے, اس کو ایک ویوہارک طریقے سے کیا کرنا چاہیے وہ وشے الگ ہے, لیکن سویدھا سب کو ملا ہے, یہ بڑی بات ہے.
1: جین زی کے بارے میں کیا سوچ رہے ہو آپ, کیونکہ کنٹینٹ کریئٹر ہم بات کر رہے ہیں, کنٹینٹ کریئٹر اور جین زی خطرہ لگ رہا ہے کیا ابھی؟
0: دیکھو جین زی کا تو یہ شبد پشچمی دیشوں سے انہوں نے کریٹ کیا ہے, ہم تو اپنا پرمپرک جو مانک ہے ہم اسی سے چلتے ہیں. پھر بھی ایک ٹائٹل دیا گیا ہے نئے یوواؤں کو, جو ایک پرٹیکولر ورک کو جین زی جو کہتے ہیں, وہ آج 18 سال 20 سال 25 سال کے لگ بھگ اس میں زیادہ تر لوگ ہیں,
1: کیونکہ سب کی نگاہ انہیں پر لگی. راہل گاندھی جین زی سے مل رہے ہیں, اکھلیش یادو جین زی سے مل رہے ہیں, سب جین زی سے مل رہے ہیں.
0: راہل گاندھی جی ہو یا اکھلیش یادو جی ہو, وہ کنیکٹ نہیں کر پائیں گے. لوک تنتر میں کچھ لوگ تو ویروت رہیں گے ہی, ایک پکش ہوتے ہیں ایک وپکش ہوتے ہیں, لیکن آپ دل سے اگر نہیں جڑیں گے تو کنیکٹ نہیں کر پائیں گے. جیسے کہ میں ادھارن کے طور پر آپ کو کہنا چاہتا ہوں, راہل گاندھی جی لیڈر آف اپوزیشن ہے لوک سبھا میں, لگ بھگ 50% ورش ایک سال میں وہ ودیش میں رہتے ہیں, وہاں وہ چھٹیاں مناتے ہیں ریزورٹ میں, چھپ کے کہیں کہیں جاتے ہیں, کبھی کبھی بتاتے بھی نہیں ہیں. اور پھر جب ایک بار آئیں گے دیش میں اور پھر ایک سٹیٹمنٹ دیں گے, مودی جی کو گالی دیتے ہیں, پھر ودیش غائب ہو جاتے ہیں, پھر واپس آئیں گے مودی جی کو پھر دوسرا گالی دیں گے, پھر ودیش چلے جاتے ہیں. تو یہ جو پارٹ ٹائم والا راجنیتی ہے اس سے آپ لوگوں کا دل نہیں جیت سکتے ہیں اور لوگوں کے اندر آپ نہیں گھس سکتے ہیں. ہمارا تو نیتا اور ہمارا پارٹی 24 گھنٹے ہم تو دیش کے لیے اور دیش کے جنتا کے بیچ میں ہم رہتے ہیں.
1: یہ ودیش والا جو ہے, ودیش جانے میں کیا برائی ہے؟
0: وہ تو اچھا ہے, اگر وہ ودیش جاتے رہے تو کانگریس کا نیا جو ہے ڈوبتے رہیں گے. راجنیتک طور پر ہم کو کچھ نہیں کہنا ہے, اگر راہل گاندھی کو راجنیتی میں کوئی روچی نہیں ہے اور ودیش میں ہی اس کا دل ہے اور اپنے ودیشی دوستوں کے ساتھ ہی اگر وہاں دل بہلانے کے لیے ودیش میں رہتا ہے, ہمارا کیا آپتی ہے؟ ہم تو اس لیے کہہ رہے ہیں کہ وہ کبھی کبھی واپس آتے ہیں بھارت میں, اپنے دیش میں آ کر کے پھر گالی دیتے ہیں, پھر غائب ہو جاتے ہیں, چناؤ کے بیچ میں بھی وہ ودیش چلے جاتے ہیں. تو نقصان تو کانگریس کا ہے, ہمارا کیا نقصان ہے؟
1: اب وہ کانگریس پارٹی کہتی ہے بھائی سرکار آپ کی, آپ پتا کرو ودیش میں وہ کیا کرتے ہیں کیا نہیں کرتے.
0: دیکھو کسی کا زندگی میں کون کیا کھاتا ہے پیتا ہے, کہاں رہتے ہیں, کس کے ساتھ میں وہ گھوم رہے ہیں, اتنا ہمارا روچی نہیں ہے. ہمارا صرف اتنا تک سیمت دھیان جاتا ہے کہ وہ دیش کے ویرودھی طاقتوں کے ساتھ میں ملنا جلنا ہوتے رہتے ہیں ودیش میں, اس سے ہمیں اپتی ہے, ہم اس کو اپتی کرتے ہیں.
1: آپ کو لگتا ہے کہ یہ جو ودیش والا راہل گاندھی کا ہے, اس کے بعد وہ آتے ہیں پارلیمنٹ میں, پارلیمنٹ میں پھر وہ ایک ایجنڈا بولتے ہیں, کہیں نہ کہیں وہی ایجنڈا وہ لے کر کے آتے ہیں کیا؟
0: جب پارلیمنٹ میں بولتے ہیں تو جھلکتے ہی ہیں, کیونکہ دیش کو کوستے ہیں, دیش کے پردھان منتری کو کوستے ہیں, تو اس سے پتہ چلتا ہے کہ وہ دیش کے ویرودھ جو لوگ کام کرتے ہیں ان سے کافی انفلوئنس ہوئے ہیں. ادھارن کے طور پر جو راہل گاندھی جی کہتے ہیں پارلیمنٹ میں وہ سیم چیز پاکستان کہتے ہیں, اور جو راہل گاندھی اور اروند کیجریوال اور ان جیسے لوگ جو بھی نیریٹو چلاتے ہیں اس کے تالیاں پاکستان میں بجتا ہے. تو یہ تو کہیں نہ کہیں ایک طریقے سے تو جڑے ہوئے ہیں. اب میں اس کو کس طریقے سے سمجھاؤں دیش واسیوں کو کہ جو وپکش ہے وہ بھی تو دیش کے لیے سوچنا چاہیے نا. وپکش کا کام یہ نہیں ہے کہ دیش کے خلاف کام کرے, وہ سرکار کو گالی دے سکتے ہیں, سرکار کے خلاف ان کا بولنے کا ادھیکار ہے, اور لوک تنتر میں سرکار کے خلاف مضبوطی سے اگر وپکش کھڑا رہ کر کے نگرانی رکھیں گے, کوئی کرپشن ہوا ہے کیا, کہیں کوئی نیتی میں بھول چک ہوا ہے کیا, اگر اس میں وپکش حملہ کرتے ہیں تو یہ تو سواگت ہے. لیکن کووڈ کا سمے, یہ ایمرجنسی سمے ہے, تب بھی پردھان منتری کو گالی دیں گے, دیش کے خلاف کام کریں گے, और जब ऑपरेशन सिंदूर हुआ, देश गर्व है हमारे सेनाओं के, जो देश के प्रति उन्होंने जो बल दिखाया है उसको भी विरोध करते हैं, सवाल उठाते हैं। और अभी ईरान अमेरिका इजराइल का लड़ाई के चलते तेल गैस आने में कष्ट हो रहे हैं। ये तो एक तरीके से एक आपातकालीन टाइप का सिचुएशन हरमूज में पैदा हो गया है मिडिल ईस्ट में, तो उससे हमको दिक्कत हो रहा है। तो ऐसा में तो देश के साथ खड़ा होना चाहिए, ऐसा में भी देश का खिलाफ बोलते रहते हैं और मोदी जी का खिलाफ बोलते हैं। तो मेरा ये कहना है कि आम तौर पर विरोध जो है सरकार के खिलाफ आप जितना कर सकता है कर सकते हैं, उसमें लोकतंत्र में कोई रुकावट नहीं है। लेकिन जब इमरजेंसी सिचुएशन होता है, जब एक विशेष परिस्थिति होता है, ऐसे समय में सबको एक साथ खड़ा होना होता है। जैसे जब 1962 में लड़ाई हुआ चीन के साथ, तो पूरा देश एकजुट खड़ा हुआ। कम्युनिस्ट पार्टी में टूट हुआ, एक ग्रुप जो है चीन का समर्थन में आया, वो कम्युनिस्ट भाग हो गया। 1965 हो, 71 हो, या कारगिल के समय में भी हो, हर समय इस तरीके के जब विशेष परिस्थिति आते हैं, जब देश किसी से लड़ रहे हैं, दुश्मनों के साथ में देश मुकाबला कर रहे हैं, ऐसा समय में पूरा देश एकजुट खड़ा रहना चाहिए। ये तो सब मानते हैं, लेकिन पहली बार मैंने देखा है ऐसा विपक्ष आज का दिन में पैदा हो गया है कि देश किसी विपत्ति से जूझने के लिए, कोई आपातकाल स्थिति को नियंत्रण करने के लिए जब काम कर रहे हैं, ऐसे समय में सरकार के खिलाफ, देश के खिलाफ बोलना शुरू कर देते हैं। इससे मैं बहुत दुखी हूँ।
1: संसद में आपको लगता है ये जो बर्ताव है वो कंट्रोल नहीं हो पा रहा है इतने समय में?
0: देखिए, राहुल गांधी जी को कंट्रोल करना थोड़ा मुश्किल है, मुझे लगता है। मैं इतने सालों से उसको देख रहा हूँ। पहले तो मैंने सोचा था कि वो हल्के फुल्के से इधर उधर घूमते रहते हैं, अनाप शनाप बात करते रहते हैं। लेकिन जब वो नेता प्रतिपक्ष बने तो मैंने सोचा कि वो नियंत्रित होंगे, लेकिन और बिगड़ गया। नेता प्रतिपक्ष होने के बाद तो और भी उसका भाषा पूरा बिगड़ गया है। अब तो पार्लियामेंट में जब बोलते हैं तो नियम के बाहर बोलते हैं और गाला गाली पे उतर जाते हैं। दिन भर नारा लगाते रहते हैं, अपना एमपीओ को जो पार्लियामेंट हाउस के बाहर गेट में खड़ा करके वही दिन भर वहां तमाशा कराते रहते हैं। तो एमपी इसके लिए नहीं आया, एक नॉर्मलसी कर दिया। अब कांग्रेस के एमपी लोग भी ये सोचने लग गया कि वो तो पार्लियामेंट में इसलिए चुन के आए कि वो इस तरह का हरकतें करना है, उसी को अपना दायित्व तो मान लिया है। संसद के अंदर में बोलना, अपना कॉन्स्टिट्यूएंसी के बारे में बोलना और सरकार का नीति में खामियां है तो उसको उजागर करना, और फिर जहां जरूरत है सुझाव भी दे सकते हैं या आप उसको क्रिटिसाइज भी कर सकते हैं। लेकिन वो संसद में बोलना, वहां प्रदर्शन करना, ये सारा चीज जो है लोग देख रहे हैं ना, लोग देख रहे हैं कि कांग्रेस का हरकत कैसे है।
1: मोदी जी ने जो कोई एक बात आपसे इन 12 सालों में कही हो जो आपको हमेशा याद रहेगी?
0: मुझे तो इतना बातें प्रधानमंत्री जी की ओर से सुझाव निर्देश या हमको गाइडेंस देते रहते हैं, तो एक बोलना मुश्किल है। लेकिन एक बात मैं कह सकता हूँ कि देश हित में जो भी आपको दायित्व मिला है उसको पूरी तरह से निभाना है, इसलिए हम अपना ड्यूटी से प्रतिबद्ध है।
1: बहुत बहुत शुक्रिया किरण जी, आपने इतनी बेबाकी से सब बात कही। और जाहिर तौर पर देखिए 2014 से अभी तक की ये जो जर्नी है, इसीलिए हमने इसको भारत रीलोडेड का नाम दिया है, क्योंकि इस वक्त नए भारत की बात हो रही है और नए भारत का जो सपना भारतवासियों ने देखा था वो कितना पूरा हुआ, इस पर हमसे खास बातचीत की। नमस्कार।
0: नमस्कार जी।
2: विशेष श्रृंखला मोदी सरकार के 12 साल के अंतर्गत अभी आप सुन रहे थे संसदीय कार्य और अल्पसंख्यक कार्य मंत्री किरण रिजिजू के साथ विशेष साक्षात्कार कर रही थी रीमा पराशर।